0: ले जनाब एक बार तो फिर मैं आप लोगों को वेलकम कहता हूँ, बहुत बहुत शुक्रिया, थैंक यू सो मच। ना सुना उसने तवज्जो से फसाना दिल का, दोस्तों बाज़ुकात जिंदगी में बहुत बहुत बहुत बहुत बहुत बहुत बहुत अच्छा जी, बाज़ुकात जो है ना जिंदगी में सबसे ज्यादा दर्द इस बात का नहीं होता है कि कोई हमें छोड़कर चला गया, बल्कि असल दर्द इस बात का होता है ना कि जिस इंसान के लिए हम अपने दिल के दरवाजे खोल दे उसने कभी हमारे दिल की आवाज को पूरी तवज्जो से सुनाई नहीं है। दिल का फसाना लफ्जों से कम और एहसास से ज्यादा लिखा जाता है। कॉलर चेक करते हैं जी, हमारे साथ कौन दे रहे हैं, देन फिर जो है आगे चल के मजीद बात करेंगे। अस्सलाम वालेकुम। जी मोहतरमा कौन बात कर रही है, कहाँ से अपना नाम बताइएगा।
1: अच्छा नाम तो बताएंगे आपको, लेकिन आप उर्दू में क्यों बात कर रहे हो?
0: अच्छा लगता है ना
1: उर्दू में
0: लगा तो माँ सर कम झगड़ो दुपहार हुआ है
1: उर्दू की खबर,
0: मिक्स लैंग्वेज की खबर कौलिश दस बल कुछ कम दस जरूरी ना दस उर्दू की खबर कोई पुख्तो के हम कौलिश है उर्दू चूं कुछ कम दें दस इज टूल खल को बन कम खलेगी और टूल खल कुछ कम दें खपा आसाने से कम दें एंजॉय कही का ना हम दस दा सो खबर कहो देखम जैन जी अनिला तनहा सोबेना वेलकम बखेरुना मोर देन वेलकम अनिला तनहा वाय कना सहालत वा क्या दी गर्मी से कना अच्छा सही हो गया। मतलब आपको मौसम कौन सा वाला अच्छा लगता है?
1: मौसम मुझे अगर सच बताऊँ तो मुझे सर्दी बहुत अच्छी लगती है।
0: सर्दी अच्छी लगती है, सर्दी अच्छी लगने की क्या कोई मतलब खास वजह है, क्या कोई वजूहत है?
1: बात ये है ना ये गर्म जो है ना अगर इंसान आपको तो पता है ना औरतें जो मेकअप शेकअप कर लेती है या कपड़े वगैरह का ना
0: नहीं औरतों को छोड़े आप अपनी बात करें, आप मेकअप करती है ना आप बीच में बाकी औरतों को क्यों लेके आ रही है, बाकियों को छोड़े आप अपनी बात करें।
1: नहीं मैं सब औरतों को इसलिए कर रही
0: हूँ
1: लेकिन मुझे पता है ना सब औरतों को मुझे पता है।
0: अच्छा सही बोले आगे बताएं क्या कह रही हैं
1: आप? इसलिए मेकअप खराब नहीं हो रहा है लेकिन ये पसीना वगैरह आ रहा है ना तो इस वजह से मेकअप भी खराब हो जाते कपड़े खराब हो जाते और दूसरी बात ये है कि अगर कहीं जाने को दिल भी नहीं कर रहा।
0: अच्छा कहीं जाने को दिल नहीं करता आप? हाँ
1: अगर कहीं जाना चाहते हो ना इंसान जाना चाहते है ना कि मैं कहीं जाऊँ अपनों में या वैसे शॉपिंग के लिए
0: अच्छा
1: लेकिन दिल नहीं कर रहा बाहर जाने का।
0: सही सही सही मतलब इस वजह से आपको ये है कि गर्मी अच्छी नहीं लगती सर्दी अच्छी लगती है कि सर्दी में बंदा इजीली कहीं पे भी आ जा सकता है कहीं पे भी आना जाना हो सकते हैं।
1: हाँ हो सकता है बिल्कुल।
0: सही हो गया जबरदस्त हो गया। सुनने वालों के नाम क्या कोई पैगाम देंगी क्या कुछ कहेंगी और
1: पता ही नहीं मौजू क्या है आज मैं तो अभी
0: मौजू कुछ भी नहीं है अभी मेरे पास इतना टाइम नहीं है मौजू को मैं डिस्कस करूंगा तो ये कि सारे का सारा प्रोग्राम मौजू में ही चला जाएगा। सो मौजू को छोड़े जनरली हम गुफ्तगु कर रहे हैं मतलब जो है ना ऐसी बात कर रहे हैं सो क्या कहेंगे चले बहुत बहुत शुक्रिया अपना ख्याल रखिएगा ठीक है।
1: ओके एक रिक्वेस्ट है आपसे
0: जी उर्दू की लेकिन गमदा ने पुख्तो दे शामिल करा पुख्तो दे गड़बड़ा का खुदे चरत तबाह मक हां वाया
1: क्या रिक्वेस्ट आपको इसलिए मैं कर रही हूं ना कि मैं जब भी मैसेज कर रही हूं आपके नंबर पर तो आप पता नहीं रिप्लाई नहीं देते और आप शामिल नहीं करते मेरे मैसेज में शामिल कर रहे हैं प्रोग्राम में।
0: चले इसके बाद जो है ना आपका मैसेज जरूर हम शामिल करेंगे अपना बहुत सारा ख्याल रखिएगा आपसे बात करके बहुत ज्यादा अच्छा लगा बहुत ज्यादा अच्छा लगा थैंक यू सो मच अल्लाह हाफिज। ये हमारे साथ दे रही थी जी अनिला तनहा ने हमारे साथ दिया सवाबी से बहुत बहुत शुक्रिया अनिला थैंक यू सो मच। नेक्स्ट कॉलर चेक करते हैं जी हमारे साथ कौन दे रहे हैं कहाँ से। अस्सलाम वालेकुम जी हेलो अस्सलाम वालेकुम वालेकुम अस्सलाम मोहतरमा नाम बताइएगा अपना प्यारा सा कौन बात करेंगे कहाँ से। ओके सस कॉल कट शो सस लो उर्दू ना शर्म पकार दे उर्दू ना दर्जी ता सला हेलो दा बगैर द नामे बगैर द नामे गमन मैसेज अगले जी सलाम भाई वालेकुम सलाम सिंह मंगा चल दे खैर खरीद दे प्रोग्राम खुले दे नाइस दे सुखम कॉल कॉल वाली सुखम राबिता कॉल वाली नो कांटेक्ट कॉल लिशे जी कॉल्स कॉल लिशे मैसेजेस कॉल लिशे 0307 27 00 606 0307 सजा के 27006666 सलाम भाई वालेकुम सलाम सिंह यही ठीक ठाक के प्रोग्राम नाइस थे एंड तौस्ता सलाम ठूलो और दिन को ताज मार साइड सलाम जी वफा मुंगसर सोबे ने प्रोग्राम के शामिल शुरू मनाना शुक्रिया वफा थैंक यू सो मच कि आपने हमारे साथ दिया है सलाम भैया वालेकुम सलाम मेरा नाम साइलेंट रो मेरा नाम साइलेंट लो और रजिया अच्छा नाम तो खैर जहां आपके मैंने ले लिया वे बनके मिटा दे और आप मेरा मैसेज जो है ना प्रोग्राम में शामिल नहीं करते होते तमाम सुनने वालों को मेरी तरफ से सलाम कहिएगा अच्छा नेक्स्ट जो है ना आपके प्रोग्राम हम नहीं सुनेंगे क्योंकि आप हमारा मैसेज शामिल नहीं करते सब काम छोड़ के इतना मतलब जो है ना इतने प्यार से इतनी मोहब्बत से इतनी चाहत से आपका प्रोग्राम सुनते हैं और आप हमारा मैसेज ही शामिल नहीं करते हाय मैं कुर्बान मैं सदकी वारे मतलब ये कि अपने आप से ना سلام بھائی جان سنگھ یہ ٹک ٹاک یہ ایزن اور سنگھ ادا ایزن اور خدا او ایزن اور دمر روان ادا پما چکو نہ لگو لی دی وی وی وی وی وی دا وجود دا بدن جگم دے نو دا سج گم دے نو دا سے سور سور دے چے دا سو وی نشم او نرے نرے گا خون دی نرے نرے گا خون دی دمر چکو نہ لگو لی دی وی خیر اگے خوش گم دے زمین نش گم دے چکو نہ لگو لی گنا برگف پلر سج گم دے ڈیر زیادہ میں نے ډیر زیات امینه کې امور جگمنه اکثر لا جګړم گئی په دې خبر جگمنه امور جګړم گئی دا ایزه وای رمینه مکو پلار داسې مال کینا په ولج جگمنه داسې او زچ کله هم جگمنه جدا شم کله هم جگمنه لکه داسې دې چې دفتر ته آفیس ته اف ام ته جگمنه لاړ شم یا بل چر ته جگمنه لاړ شم نن به هریپور ته ځم کنه هریپور ته نن ځم او جنه بجگمنه ډیر زیاته بخپه داسې کار دې ځان سره بجگمنه هریپور ته او چکر به لګی کنه تاسو زوای ګرمي ډیر ده او ګرمي هم ډیر ده کنه تاسو ماته لګ سجیشن را کې چې اځ کوم نه ځان سره هریپور ته بی ام کنه کالر ګور موږ سره سوخ راځ دکم زینا سه 0938 نه بلکې 0307 27006666 السلام علیکم جی
2: وعلیکم
0: السلام څنګه یې خیر دی جی ټیک ټاک تاسو خپل لوی تاسو خی ټیک ټاک یې
2: شکر الحمدلله
0: ثوابه درینه خبرې کوي درینه سو خبر کوي جی
2: فضل
0: صرف کوم نه استاذ فضل نوم دی یا فضل کریم نوم دی استاذو یہ فضل صاحب فضل کریم صاحب ما د خدا سره لګی چې استاذو فضل کریم کوم نام ده فضل کریم یا فضل کریمه بل کالر ګور جی موږ سره سوکر از کوم زنا سے ولغړی السلام علیکم لګی تیز ژوندې خبرې کوي پلیز مهرباني بھائی وعلیکم السلام پخیر نو پخیر سو کلکم زین جی خپل خو کل نامچ کم دن مونسر شریک کے بونیر نو سو کو یو منٹ یا خدا پاکا آواز مجھ کم عائشہ خبر کوئی بونیر نا عائشہ خو خوئی کنا خانے ما تو دا سلے گی بیمار ہے ایو وجہ دادا چی آگرنگ جوان دے نا دے نمائی بلا روانی
3: رور دے آسر جوان تیرے دے
0: مان سیری تزی ولې خیر کوم ته واده خا دې تزی کې څنګه سی حساب کتاب دې څنګه د چا پرچی شوی دی
3: یو مار کور وال پرچی شوی دی
0: ها ستاسو د کور وال کوم نن پرچی شوی دی هلو څنګه چل شوی دی خیر مانسیرے کی گرمی ہو گرمی وہ لی نہیں مانسیرے کی گرمی نہیں سو دل تو خوش گمدن موسم یہ خی گانا ہمان سیری تچے تو رسے گانا جزے بتان تپوس کوم سے رسو پخی گی مرگ اف سبل غوارے ریگولر آورے ریگولر لکج گمدنو آوری دن کی آیا ننڈے فرس ٹیم پہلے زل زنگ آواز دو آورے دو شکریہ مننا ڈیر مننا دزان ڈیر جات خیال ساتا رالی شامل شوے اور چاہت سو پیغام میسج یا سو خبر آتا رج کمنا نا کول غوارے چاہتا مسلح نیشتے گنی جگمنا نا ماتا پار جگمنا نا خد بلا دواغانی کڑی و خود دل تا سٹوڈیو کی مسلح نیشتے کنا شکریہ منا نا جی آواز گمدن والے کٹ کی گیا کہ سر کمزور دے نیٹ در سر ڈیر زیاد کمزور دے دا سٹریمنگ بچ گمدن لگ دس گھر بکو